Pia lei le thang van ti kan lai thak tak ron sa tu kha ti van al mangai ani tuna chon lon kengan ka hai mol lo ti sa kan ngai thado lang he la ron thang tu tu chu ma mo te zo tang lung le mi hian lal nun lal mon omi kan an south maria lan pui aizol veng la ef rong ming thang i tui kwal sau le biak de ki tau chong kanan aizol mi lo ngai thaka tan ron thanga tin vikung te om har kabin वैसा जो मी हि एन वोइन हिदल खोंगाई खोल सिंग मामी चंपाई वेंग सांग मी तानि पोइमो ए एम मयनि वांगिन अरुण थान सक बोका तिन रामली अनि तेते ले मामाली तेन नलछन दमा गोल्डनि के ललरुत ले डोमिनिक थ्रोम पुये जोल मी तेतान रोन थान सका तिन नुरवेंग जेम बोग मी हियन ललुन पुई जेम बोग ले लल ललतन लो sakordai mi te lungai thakatan ro thangani ka haimol lawlan nun kenga hingai thangu.